0: पल पका सिरावण करे ना
1: हाय हाय
0: मा बखड़े दल सिद्ध जंग देवार खता वडाळयो
1: ډیر
0: मा
1: ښه आवाज रिदम دې مزیدار دې خو کلا आवाज کې وې پوزه کې موایا کلا आवाज کې مطلب چې کم د مرای आवाज یې
0: گنانی کا خان تکری خرینا
1: آها سیام دے سیام خجی
0: بخنا سنشم بھئی کد اکبر باچا لہو سی بچا

वेलकम बैक जी, वेलकम बैक, वेलकम बैक। माउथ ऑर्गन तास वर इदो द माउथ ऑर्गन पके से जमा द नो टूल म्यूजिक पके टूल कॉपी वा ठीक द गना जी। औ संगवा संगनवा द कम संदरवा कम ट्यूनो तर तवेले छे म्या से द बजावल वाला म्या से चिक द तरी डाले भी ग्रहण कदर मंद और दुम को प्रोग्राम दास और है द जला आवाज द जेम सास कुर्बा जहांगीर अली यूसुफ जई द एफएम सलूर नबी रेडियो दिलबर सवा पे रणे पने कदा गग द आवाज सास और है कॉल वाता कोले शे मैसेज कोले शे पर 0332503809 ठीक ते जी। कॉल दरस रबिया सास दा मैसेज में अनाउंस कोम खजी। अस्सलाम वालेकुम व रहमतुल्लाह। अस्सलाम वालेकुम। हाँ सर यो खड़ा और एक दा मैसेज ने अनाउंस को मा और लवन तो बता वालियम लगता से कम ठीक है जी। मैसेज रा सरा वो ये सर डेर मो मिस कोले बस सो लगी मजबूरे भी पर दी वजह राबिता न वकड़े शो के सर संगई خیر جی اللہ کرم دے خاراگے نے مکھے بھی السلام علیکم وعلیکم السلام علی سر سنگھ یہ ڈیر مو دا پس ماشاءاللہ علی سر انجوائے مو اوکڑا ڈیر اللہ اللہ دلہ صحت عزت در کا می عائشہ علی فرام انبار عائشہ علی فرام انبار دیر ذات مہربانی اللہ دے خوشحال و آباد لرا جزاک اللہ خیرہ بل میسج دی بھی السلام علیکم وعلیکم السلام جے سنگھ یہ تاسو تسلام او ٹولو اور دن کو تسلام وعلیکم السلام پر ثواب ہے کہ ہنا رانی تا سلام او جے صاحب زما موبائل خراب دے ماتا ہنا ہوئی وی دا جے صاحب شو دا نو زک میں ایس ایم ایس اوک پلیز اچھا خا خا مننه تشکر الله دې خوشاله او آباد لره او ډېر زیاته مننه مهرباني بل میسج دی وی بای دا ستاسو ټاپک ډېر بیوټیفل وی خو پکشته بای په دې ټاپک مو ایکسپلین نه کو چې دوکا ورکول څنګه دی می ښکلا فرام سوابه زه د کوم ځای نه په دوکا باندې خو زه د پښوم ته دې وخت پورې زه ټاپک روړم نو زما تر مرګه پورې به هغه ټاپک لکه ځکه خپل لایف باندې خبر راوکم چې